यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको नेतृत्वाधीन असमको मन्त्रीसभाको स्थान लाभ गरेका 12 जना मन्त्रीले आज शपथ ग्रहण गर्नेछन्। खानापारा ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा दिउँसोको 12:45 भएको कार्यक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले नयाँ मन्त्रीहरूलाई शपथ वाक्य पाठ गराउनु भएको छ। मुख्यमन्त्री डाक्टर शर्माले हिजो सम्प्रसारित मन्त्रीसभाको स्थान लाभ गरेका एनडीएका 12 जना विधायकको नाम आनुष्ठानिक रूपमा घोषणा गर्नुभएको छ। यसमा 11 जना बीजेपी र 1 जना असम गण परिषदका रहेका छन् र सम्प्रसारित मन्त्रीसभाको गोलकगंजको अश्विनी राय सरकार, ठेकेजुलीको अशोक सिंघाल, टिङखाङको विमल बरा, तामुलपुरको विश्वजित दैमारी, नलबारीको जयन्तमल्ल बरुवा, लक्ष्मणपुरको कौशिक राय, कलियाबोरको विधायक केशव महन्त, पथरकान्दीको कृष्णेन्दु पाल, मंगलदीको निलिमा देवी, जागीरोडको पिजुस हाजरीका, धेमाजीको डाक्टर अनुज पेगु, डिमुको सुशान्त बरगोहाईले स्थान लाभ गरेका छन्। पुनःचुले मन्त्रित्व प्राप्त गरेका असम गण परिषदका कार्यकारी सभापति केशव महन्तले सांवादिक अघि यस्तो आफ्नो प्रतिक्रिया प्रकाश गर्नुभएको छ। उच्च शिक्षा संचालकको अधीनमा रूपायत सरकारी योजनाहरूको सुविधा प्राप्त गरेका छात्र छात्राहरूको निम्ति आधार कार्ड र आधार कार्डसित भएको संयुक्त ब्याङ्क एकाउन्ट

बाध्यतामूलक गरिएको छ। यो सन्दर्भमा उच्च शिक्षा र संचालकालयदेखि विश्वविद्यालयहरू पञ्जीयक र महाविद्यालयहरूमा अध्यक्षलाई पत्र प्रेरण गरिएको छ र पत्रहरूमा उल्लेख गरेको अनुसार महसुल रेहाईको योजना र मुख्यमन्त्री निजुत मैना योजना, मुख्यमन्त्री निजुत बाबुआ योजनाको सुविधा लाभ गर्नको निम्ति शिक्षार्थीहरूलाई आधार कार्ड र आधार कार्डसित भएको संयुक्त ब्याङ्क एकाउन्ट बाध्यतामूलक गरिएको छ। यसअनुसार छात्र छात्राको वैध आधार कार्ड सम्बन्धी तथ्य समर्थ पोर्टल र अन्तर्भुक्त गर्नलाई शिक्षा प्रतिष्ठानहरूले निर्देश दिएको छ र साथै आधार कार्ड नभएका छात्र छात्राहरूलाई चाँडै आधार कार्ड बनाउनमा र शिक्षा प्रतिष्ठानहरूलाई निर्देश दिएको छ। गोलाघाट जिल्लाको उरियामघाटमा उच्छेद अभियानको पछि नै खुला भएको दखलीकृत वनाञ्चल र पर्यटन र निबन्ध संस्थापनको निम्ति खोरुपथार समष्टिको विधायक विश्वजित फुकनको नेतृत्वमा विशेष व्यवस्था लिएको छ। यसअनुसार रेङमा वनाञ्चलको प्राय जस्तो 5,000 नाहरको वृक्ष रोपण गर्दै जुबिनगाग नाहर निकुञ्ज गर्नको निम्ति लक्ष्य लिएको छ।

खुला गर्नेछ भन्दै आशा गरिएको छ। आज विश्व परिवेश दिवस र पृथ्वी र प्रकृतिको सुरक्षाको निम्ति इतिवाचक परिवेश सम्बन्धी कार्यकारी व्यवस्था ग्रहणको निम्ति विश्वभरि सजगता सृष्टिको लक्ष्यले यो दिवस पालन गरिएको छ। 1973 सनदेखि राष्ट्रसंघको परिवेश कार्यसूची अंशको रूपमा प्रत्येक वर्ष 5 जूनको दिन यो दिवस पालन गरिएको छ। यसबार दिवसको मूल विषयवस्तु रहेको छ प्रकृतिदेखि अनुप्रेरणा प्राप्त र हाम्रो जलवायु र हाम्रो भविष्यतको निम्ति। विशेष परिवेश दिवससित संगति राख्दै आज राज्यमा 1 करोड़ वृक्ष रोपणको लक्ष्य निर्धारण गरिएको छ। आत्मसहायक गोठको 35 लाख भन्दा धेरै महिलाले यो अभियानमा भाग लिएका छन्। राज्य सरकारले वृहत परिसर बनानीकरण स्वच्छ शक्ति प्रसार र अत्याधुनिक प्रविधि व्यवहारद्वारा परिवेश सुरक्षा र यसको उन्नयनको अग्राधिकार दिनेको निम्ति यो पदक्षेप लिएको छ। समग्र शिक्षा असमले विश्व परिवेश दिवससित संगति राख्दै केहीवटा कार्यसूची ग्रहण गर्नलाई जिल्लाहरूमा जिल्ला मिशन समन्वय र जिल्ला प्राथमिक विद्यालयलाई पत्र प्रेरण गरेको छ। यसअनुसार आजदेखि 30 जुनसम्म इको क्लब फर मिशन लाइफ पृष्ठपोखमा यो हरियो ग्रीष्म शिविर आयोजन गरिएको छ। साथै प्रत्येक जिल्ला मातृको नाममा एक जोपा बिरुवा शीर्षक कार्यसूची 3 संस्करण रूपायण भएको छ। शिक्षार्थी शिक्षक र अभिभावकद्वारा यसबार 28,36,232 वृक्ष रोपणको लक्ष्य लिएको छ। कामरूप जिल्लामा बोकोमा मीन ऐन भंग गर्दै ब्रह्मपुत्र नदीदेखि माछाका बच्चा र माछाका डिम्मा पक्रेर आएका मछुवाराको विरूद्धमा मीन विभागको निर्देशको एक विशेष अभियान चलाएको छ। यो अभियानमा विशेष प्रकारका केहीवटा माछुवारा जाल र माछा मार्ने सामान जब्त गरिएको छ। कामरूपको छमरिया समष्टिको गौरमारी उन्नयन खण्डको आसलपारामा 0 ब्रह्मपुत्र अभियान चलाइएको छ। सम जिल्ला प्रशासन र रंगागढा चाय बगानको उद्योगमा हिजो अवैध नशालु निवारण र प्रतिरोधको निम्ति सजगता सभा लगायत विभिन्न जीविका कर्मशाला सन्दर्भमा एउटा सभा अनुष्ठित भएको छ। बिहाली समष्टिमा धेरै जस्ता अवैध नशालु व्यापार गरी आएका छन् र यसको रोध गर्नको निम्ति जडिदा भएका मानिसहरूलाई अरू जीविका पद सन्दर्भमा विशेष रूपमा अवगत गराइएको छ। कार्यक्रममा बिहालीको सम जिल्ला आयुक्त सविता काकोती कुँवर लगायत धेरै जस्ता विशिष्ट व्यक्ति र स्थानीय राइज उपस्थित रहेका थिए। देशको लोकपाल 2027 सफल रूपमा सम्पन्न गर्नको लक्ष्यले दक्षिण सालमा र मानकसा जिल्लाको प्रशासनको उद्योगमा 2 जुनदेखि अनुष्ठित पहिलो पर्यायको गृह तालिका र गृह प्रियल विषयलाई जिल्ला पर्यायको प्रशिक्षण कार्यसूची हिजो समाप्त भएको छ। जिल्ला आयुक्त कार्यालयको अनुष्ठित यो प्रशिक्षणमा जिल्लाको विभिन्न विभागको कर्मचारीहरूले भाग लिएका छन्। पुरुषको 18 वर्ष अनुरूद्ध एसिया कपको हकी टुर्नामेन्ट सेमी फाइनलमा आज भारतको शिर बोरी पाकिस्तान बीच खेला खेलिनेछ र खेलको जापानको काकामी गरा हकी स्टेडियममा अनुष्ठित हुनेछ। यता महिलाको 18 वर्ष तल्लो एसिया कपको सेमी फाइनलमा आज भारतको चीन विरूद्धमा अवतीर्ण हुनेछन्। गुवाहाटीको अर्जुन भोगेश्वर बरुवा क्रीडा प्राङ्गणमा आगामी 7 जुनदेखि 6 बजीदेखि सान डेज अन साइकल कार्यसूची आयोजन गरेको छ। विश्व साइकल दिवस 2026 र 77 संख्यक संस्करणसित संगति राख्दै यो कार्यसूची आयोजन गरिएको छ। जनसाधारणको एउटा सुस्थ र सक्रिय जीवनको निम्ति उत्साहित गर्नको उद्देश्यले भारत सरकारको फिट इण्डिया अभियानको अधीनमा नियमिया सन्डेज अन साइकल कार्यसूची अनुष्ठित भएर आएको छ र कार्यसूचीको अंशको रूपमा साइकल समदल र जोग अनुशीलन आदि अनुष्ठित हुनेछ। सुन्दर समाचार आजलाई पूरा भयो।

0: सदादेखि मनाउँदै आएको यो दिवस हाम्रो धरती माताप्रति हाम्रो कर्तव्य सम्झाउँदै दिन हो। वातावरण भनेको के हो? वातावरण भनेको हामीले सास फेर्ने हावा, पिउने पानी, टेक्ने माटो, हाम्रो वन, नदी, पहाड र सबै जीवजन्तुको समष्टिको रूप हो। वातावरण बिग्रियो भने हाम्रो जीवन पनि संकटमा पर्छ। आजको चुनौती, आज भारत लगायत सम्पूर्ण विश्व जलवायु परिवर्तन, वायु प्रदूषण, प्लास्टिकको समस्या र जल संकटमा सुध्रिएको जुझिरहेको छ। दिल्ली, मुम्बई जस्ता शहरहरूमा वायु प्रदूषणले जनजीवन प्रभावित भएको छ। गंगा, यमुना जस्ता पवित्र नदीहरू प्रदूषित हुँदैछन्। हरेक वर्ष हाम्रो देशमा लाखौं टन प्लास्टिक फोहोर जमा हुन्छ। गर्मी बढ्दैछ, हिमालयको हिउँ पग्लिँदैछ। हाम्रो भूमिका के हो? भारत एक विशाल देश हो। यदि हाम्रो करोडौं आबादी भारतीय सानो सानो कदम चल्यो भने ठूलो परिवर्तन आउँछ। वृक्षरोपण, एक पेड़ माँ के नाम अभियानमा सबैले भाग लिऊ। एउटा रुखले जीवनभर अक्सिजन दिन्छ। स्वच्छ भारत, स्वच्छ भारत, आफ्नो घर, गली, शहर सफा राखौं। सिंगल यूज प्लास्टिक पूर्ण रूपमा बहिष्कार गरौं। जल संरक्षण, क्याच द रेन अभियानलाई सफल बनाऊ। पानी खेर नफालौ। मिशन लाइफ, लाइफस्टाइल फर एन्भाइरोन्मेन्ट अपनाऊ। बिजुली बचाओ, सार्वजनिक यातायात प्रयोग गरौं। जागरूकता, आफ्नो परिवार र छिमेकीका वातावरण महत्व बुझौं। हाम्रो संकल्प, आज विश्व वातावरण दिवसको यस पावन अवसरमा हामी सबैले भारतवासीले शपथ लिऊ, म मेरो भारतलाई स्वच्छ, हरित र समृद्ध बनाउन योगदान दिनेछु। म हरेक वर्ष कम्तीमा एउटा रुख रोप्नेछु। म प्लास्टिकको प्रयोग कम गर्नेछु र पानी बचाउनेछु। मेरो सानो प्रयासले विकसित भारत सपना पूरा गर्नेछ। हाम्रो संस्कृतिमा भनेको छ, माता भूमि पुत्रो अह पृथ्वीवा, अर्थात् धरती हाम्रो आमा हुन् र हामी उनका सन्तान हुँ। आमालाई बचाउनु हाम्रो पहिलो धर्म हो। स्वच्छ भारत, रहित भारत, समर्थ भारतको सपना हामी मिलेर पूरा गरौं। यही आशाका साथ म मेरो मन्तव्य अन्त गर्दछु। श्रोताबिन, यो विश्व परिवेश दिवस सम्बन्धी केही वार्ता। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखा अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन, कार्यक्रमको तेस्रो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम। र श्रोताबिन, आजको वार्ताको कार्यक्रम अन्तर्गत प्रस्तुत छ वर्तमानको परिप्रेक्ष्यमा जैविक विविधताको महत्व, यो शीर्षकमा वार्ता। र वार्ताकार हुन्छ डाक्टर देवेन सापकोटा।
1: जैविक विविधता र यसको आवश्यकता, वन वन्यजन्तु र पर्यावरण संरक्षणका लागि पछिल्लो दुई दशकदेखि जति शब्द बढी मात्रामा प्रयोग भएका छन् यी सबैमध्ये एउटा प्रमुख शब्द हो बायोडाइभर्सिटी। बायोडाइभर्सिटीको नेपाली समकक्षी शब्द जैविक विविधता, जीव वैचित्र या जीव विविधता व्यापक रूपमा प्रयोग हुन्छ। तर व्यावहारिक क्षेत्रमा जैविक विविधताको वास्तविक संरक्षणको प्रयास असममा कमजोर छ। यसको कारण हाम्रा सामान्य मानिसहरूमा जैविक विविधताको संरक्षणको चेतना र यस बारेमा स्पष्ट अवधारणाको अभाव हो। जैविक विविधताको बारेमा सामान्य मानिसको स्पष्ट अवधारणाले जैविक विविधता संरक्षणका लागि मानिसहरूलाई बढी उत्साही बनाउनेछ। जैविक विविधता भनेको के हो त? सामान्यतया हामी जैविक विविधता भनेर प्राणको विविधता वा जीवनको विविधतालाई बुझ्छौँ। हामीले चारैतिर विभिन्न प्रजातिका जनावरहरू देख्छौँ, विभिन्न प्रजातिका बोट बिरुवाहरू देख्छौँ। यी सबैलाई समग्र रूपमा जैविक विविधता भनिन्छ। हामीले प्रयोग गर्ने विभिन्न प्रकारका तरकारी, दाल, चामल, मसला, फलमूल, विभिन्न प्रकारका माछा, किरा फट्याङ्ग्रा, विभिन्न प्रजातिका चरा सरीसृप, किसिम किसिमका जनावरहरू, यी सबैलाई मिलाएर बायोडाइभर्सिटी या जैविक विविधता भनिन्छ। जैविक विविधतालाई वैज्ञानिक रूपमा मुख्यत तीन भागमा

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबसा खन्दर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मेडियम एपको 411.5 मिटर, तदनुसार 724 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियोको अनुसार 3:22 र 10 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गंगा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौं हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज विश्व परिवेश दिवस हो। आज हामी 5 जुन विश्व वातावरण दिवस 2026 मनाइरहेका छौं। संयुक्त राष्ट्रसंघले सन् 1973

विभाजन गर्न सकिन्छ। एक नम्बर प्रजातिको विविधता या स्पेसिस डाइभर्सिटी, दुई नम्बर जिनगत विविधता या जेनेटिक डाइभर्सिटी, तीन नम्बर वासस्थानको विविधता या हेबिटेट डाइभर्सिटी। प्रजातिको विविधता भनेको फरक फरक प्रजातिका जीवहरूको संख्या र विविधता हो। उदाहरणका लागि बाघ, हात्ती, गैंडा, स्याल, बिरालो, बाँदर, विभिन्न चरा, गोही, अजिङ्गर, आँपको रुख, सिमलको रुख, जलकुम्भी आदि। विश्वमा हालसम्म करिब 1.9 मिलियन प्रजातिका जीवहरूको वर्णन गरिएको छ, तर वैज्ञानिकहरूको अनुमान अनुसार यो संख्या 8-10 मिलियनसम्म हुन सक्छ। असम र पूर्वोत्तर भारतमा मात्र पनि 100 प्रजातिका स्तनधारी जनावर, हजारौं प्रजातिका चरा, किरा र बिरुवाहरू पाइन्छन्। जिनगत विविधता भनेको एउटै प्रजाति भित्रको अनुवंशिक विभिन्नता हो। एउटै प्रजातिका बिरुवा वा जनावरमा पनि विभिन्न गुणहरू पाइन्छन्। जस्तै एउटै जातको धानमा विभिन्न बाली लाग्ने रोग प्रतिरोधक क्षमता फरक फरक हुन्छ। मानिसहरूमा एउटै प्रजाति भएर पनि उचाइ, शरीरको रङ, आँखाको रङ, बुद्धि आदि फरक फरक हुन्छन्। यी विविधता नै रोगबाट बच्ने, पर्यावरणीय परिवर्तनसँग अनुकूल हुने र प्रजातिको दीर्घकालीन अस्तित्वको आधार हो। वासस्थानको विविधताले विभिन्न जीवहरूलाई आवश्यक पर्ने फरक फरक वातावरणलाई जनाउँछ। माछालाई पानी, बाँदरलाई रुख, उटलाई मरुभूमि, ह्वेललाई समुद्र आदि। असमको जंगलमा बाघलाई घना जंगल, स्याललाई खुला क्षेत्र, लाटोकोसेरोलाई रुखको ध्वान्द्र आदि चाहिन्छ। यी वासस्थानमा माटो, पानी, ढुङ्गा जस्ता अजैविक तत्त्वहरू पनि समावेश हुन्छन्, जसले समग्र जैविक प्रणालीलाई सन्तुलनमा राख्छन्। जैविक विविधताको महत्व र आवश्यकता। जैविक विविधता हाम्रो जीवनसँग अविच्छेद्य रूपमा जोडिएको छ। हाम्रो स्वास्थ्य, खाद्यान्न, औषधि, जलवायु नियन्त्रण, माटोको उर्वरता, पानीको शुद्धिकरण यी सबैमा निर्भर छन्। एक नम्बर खाद्य सुरक्षा। विश्वको खाद्यान्न प्रणाली जैविक विविधतामा आधारित छ। विभिन्न जातका धान, मकै, गहुँ, तरकारी, फलमूलले पोषण र रोग प्रतिरोध क्षमता प्रदान गर्दछ। असममा स्थानीय जातका धान जस्तै जहा धान, आहु धान आदिले बाढी र रोगबाट बचाउँछन्। यदि यी विविधता हरायो भने खाद्यान्नमा संकट आउन सक्छ। औषधि र स्वास्थ्य। विश्व स्वास्थ्य संगठन अनुसार 80% भन्दा बढी औषधिहरू प्राकृतिक स्रोतबाट आएका हुन्छन्। असम र पूर्वोत्तरका जंगलहरूमा पाइने विभिन्न बिरुवाहरू जस्तै नीम, गुर्जो, हल्दीका स्थानीय जात अमला आदिले क्यान्सर, मधुमेह, ज्वरो जस्ता रोगको उपचारको भूमिका खेल्छन्। COVID-19 जस्ता महामारीमा पनि प्राकृतिक विविधताले गर्दा नयाँ औषधिको सम्भावना प्रदान गर्दछ। तीन नम्बर पर्यावरणीय सन्तुलन। जंगलहरूले कार्बन शोषण गर्छन्, जलवायु स्थिर राख्छन् र यसलाई पनि बढी मात्रामा रोक्छन्। असमको ब्रह्मपुत्र उपत्यकामा जंगल र चर क्षेत्रले बाढी नियन्त्रण गर्छन्। जैविक विविधता घट्दा माटोको क्षय, जल प्रदूषण र जलवायु परिवर्तन बढ्छ। आर्थिक महत्व। पर्यटन, वन पर्यटन, वन उत्पादन, मत्स्य पालन, कृषि यी सबै विविध जैविक विविधताबाट चल्छन्। असमको काजिरङ्गा राष्ट्रिय निकुञ्जले विश्व सम्पदा सूचीमा रहेर पर्यटनबाट लाखौं रोजगारी र आमदानी दिएको छ। सांस्कृतिक र आध्यात्मिक मूल्य। हाम्रा संस्कृति, चाडपर्व, लोककथा र धार्मिक विश्वास जैविक विविधतासँग जोडिएका छन्। असममा मणिपुरी नृत्य, बोडो संस्कृति, मिसिङ सम्प्रदायका परम्पराहरू जंगल र जीवजन्तुसँग अन्तर सम्बन्धित छन्। पैसा आवश्यक वस्तु संकलन गर्ने माध्यम हो, तर जैविक विविधताको अभावमा पैसा नै मूल्यहीन हुन्छ। युरोप र अमेरिकाले अफ्रिका र एसियाको जैविक विविधता प्रणालीमा लगानी गर्नुको कारण यही हो। उनीहरू आफ्नो दीर्घकालीन अस्तित्व बचाउन चाहन्छन्। जैविक विविधताले भोग्नु परेका खतराहरू। विश्वमा हरेक दिन औसत 150 प्रजातिका जीव लोप हुँदैछन्। यसका मुख्य कारणहरू यस्ता प्रकारका छन्। वन विनाश, कृषिको विस्तार, सडक निर्माण, उद्योग र बसोबासका लागि जंगल फाँड्ने, जलवायु परिवर्तन, तापक्रम वृद्धिले वासस्थानको परिवर्तन, अनियन्त्रित सिकार र तस्करी, गाड, बाघ, गैंडा, हात्तीको अवैध व्यापार, प्रदूषण, रासायनिक मल, प्लास्टिक, औद्योगिक फोहोर आदि, निचाहा प्रजाति, विदेशी प्रजातिले स्थानीय प्रजातिलाई विस्थापित गर्ने, असममा ब्रह्मपुत्र नदीको प्रदूषण, कोइला खानी, तेल अन्वेषण र

0: जनसङ्ख्याका दबाबले जैविक विविधतालाई चुनौती दिइआएको छ। असम र पूर्वोत्तर भारतको जैविक विविधता। असमको उत्तरपूर्वी क्षेत्र सबैभन्दा समृद्ध जैविक विविधता भएकाले विश्वले मान्यता दिएको चार प्रमुख बायोडाइभर्सिटी मध्ये दुई हिमालय र इन्डो बर्मान जैविक विविधता क्षेत्र उत्तर पूर्व भारतसँग प्रत्यक्ष सम्बन्धित छन्। यही कारणले यी क्षेत्रलाई भारतको हरित मुकुट पनि भनिन्छ। उत्तर पूर्व भारतमा करिब 8,000 भन्दा बढी पुष्पीय वनस्पति प्रजातिहरू पाइन्छन्। ती मध्ये धेरै स्थानीय प्रजाति हुन्, अर्थात् यी संसारकै अन्यत्र जग्गामा पाइँदैनन्। यस क्षेत्रमा 900 भन्दा बढी चराका प्रजाति, 300 भन्दा बढी स्तनधारी प्रजाति, 100 सरीसृप, उभयचर तथा हजारौं किरा फट्याङ्ग्राहरू पाइन्छन्। असमको ब्रह्मपुत्र र बराक नदी उपत्यका, हिमाचलका हिमाली वनहरू, मेघालयका जीवित जराका पुल, नागाल्यान्डका पहाडी वनहरू, मिजोरमका बाँस वन, त्रिपुराका सदाबहार वन तथा सिक्किमको हिमाली पारिस्थितिक प्रणालीले यस क्षेत्रलाई जैविक दृष्टिले अद्वितीय बनाएका छन्। असमका महत्वपूर्ण संरक्षित क्षेत्रहरू यस्ता प्रकारका छन्: काजिरङ्गा राष्ट्रिय निकुञ्ज, मानस राष्ट्रिय निकुञ्ज, दिहिङ पाटकाई राष्ट्रिय निकुञ्ज, ओराङ राष्ट्रिय निकुञ्ज, नामेरी राष्ट्रिय निकुञ्ज आदि। यी क्षेत्रहरूले जैविक विविधता संरक्षणका साथै स्थानीय समुदायको जीविका पनि सुनिश्चित गर्छन्। परम्परागत ज्ञान र संरक्षण। हाम्रा पुर्खाहरूले धार्मिक, सांस्कृतिक र परम्परागत नियमहरू मार्फत जैविक विविधता संरक्षण गरेका थिए। पवित्र जङ्गल, केही प्रजातिका जनावरलाई देवता मान्ने परम्परा, मौसम अनुसार शिकार गर्ने आदि। आधुनिकतासँगै यी परम्पराहरू कमजोर हुँदै आएका छन्। हाम्रा समाजमा चलिआएका वन देवता, देवालीका देवता आदिका धारणाले हाम्रो परिवेशप्रति रहेको श्रद्धा र प्रतिबद्धतालाई दर्शाउँछ। हामीले परम्परा र आधुनिक ज्ञानले यी दुवैको संयोजन गर्नुपर्दछ। स्थानीय समुदायलाई संरक्षणमा सहभागी बनाउनु पर्छ। संरक्षणका लागि सुझावहरू: चेतना अभियान। विद्यालय, गाउँ र सहरमा जैविक विविधताको शिक्षा चाहिन्छ। स्थानीय समुदायको सहभागिता, कम्युनिटी कन्सर्टेड एरियाजको विकास गर्ने, दिगो विकास, पर्यावरण मैत्री पर्यटन, जैविक कृषि, कानुनी संरक्षण, वन ऐनको कडा कार्यान्वयन, अनुसन्धान, स्थानीय प्रजातिको डाटाबेस निर्माण, जलवायु अनुकूलन, जङ्गल पुनर्स्थापन या रिफरेस्ट्रेसन, असम विशेष गरेर ब्रह्मपुत्र नदी संरक्षण, हात्ती मानव द्वन्द्वको न्यूनीकरण। निष्कर्ष: जैविक विविधता हाम्रो जीवनको आधार हो। यसलाई बचाउनु भनेको आफैलाई बचाउनु हो। हामीले अहिलेका पुस्ताको सुखको लागि भविष्यको पृथ्वीलाई बन्धक बनाउनु हुँदैन। असम जस्तो जैविक विविधतामा धनी क्षेत्रमा हामीले नेतृत्व लिन सक्छौँ। प्रत्येक व्यक्तिले सानो कदम चाल्ने भयो भने ठूलो परिवर्तन सम्भव हुन सक्छ। आफ्नो घरका वरिपरि बिरुवा रोप्ने, प्लास्टिक कम गर्ने, स्थानीय उत्पादन प्रयोग गर्ने र संरक्षण अभियानमा सहभागी हुने। जैविक विविधता संरक्षण केवल सरकारी र अन्तर्राष्ट्रिय दायित्व होइन, यो प्रत्येक नागरिकको नैतिक कर्तव्य हो। हामीले हाम्रा सन्ततिहरूलाई हरियो, जीवन्त र विविधतापूर्ण पृथ्वी हस्तान्तरण गर्नु नै पर्छ। यो नै हाम्रो सच्चा समृद्ध र सभ्यताको मापन हुनेछ।
1: श्रोताहरूले अध्ययन सुनाउँदै थियो वार्ताको कार्यक्रम अन्तर्गत वर्तमानको परिप्रेक्ष्यमा जैविक विविधताको महत्व। यस शीर्षकमा वार्ता र वार्ताकार हुनुहुन्थ्यो डाक्टर देवेन सापकोटा। र श्रोताहरूलाई ज्ञात गर्न चाहन्छु यो वार्ता आज पहिलो प्रसारण हो। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महावशाख अन्तर्गत नेपाली प्रसारणबाट। र श्रोताबिन कार्यक्रमको अग्र चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ गीतको कार्यक्रम। आउनुहोस् त पहिलो गीत सिकार्नुहोस् नरबहादुर दर्जीको कण्ठमा यो गीत।